0: नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी। नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोतावृन्दमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। यो प्रस्तुतिलाई लिएर म लोक यहाँहरू समक्ष हाजिर भएको छु। आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 4 गते साउन शुक्ल पक्षको अष्टमी तिथि, तदनुसार ईस्वी सम्वत 2026 साल अगस्त महिनाको 20 तारिक, नेपाल सम्वत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौं यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौं। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौं जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। कार्यक्रममा आज यहाँहरू समक्ष प्रमुख समाचारहरू समेटिएको साताको समाचार, यो हप्ता मेलबर्न वरपर भएका हुन लागेका केही सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौँ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने कुनै विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। सबैभन्दा पहिला साताभरिका नेपालका प्रमुख समाचारहरू समेटिएको साताको समाचार।
1: लगातारको वर्षासँगै नेपालका विभिन्न भागमा बाढी र पहिरोको जोखिम कायमै। यस वर्ष मनसुन जन्ने विपदमा परि ज्यान गुमाउनेको संख्या 85 पुग्यो। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा विपक्षी दलको विरोध र स्पष्टीकरण कायमै। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्यानबेरामा आयोजित नेपाली समुदायको कार्यक्रममा सहभागी हुनुभयो। भदौ महिनाको सुरुवातसँगै नेपाल तथा प्रवासमा चाड पर्वको चहल पहल। नेपाली क्रिकेटमा महत्त्वपूर्ण नेतृत्व परिवर्तन, सन्दीप लामिछाने नेपालको एक दिवसीय टोलीको कप्तानमा नियुक्त। नेपाल ए टोली T20 सिरिज खेल्न अस्ट्रेलियाको डार्विन प्रस्थान, राष्ट्रिय टोली पनि एसिसी मेन्स प्रिमियर कपको तयारीमा। नमस्कार, म प्रमोद सुवेदी। मेलबर्न चौतारीको नेपाली समाचारमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। अब सुन्नुहोस् समाचार विस्तारमा। सबैभन्दा पहिले मनसुनको खबर। नेपालमा लगातारको वर्षासँगै बाढी पहिरो चट्याङ तथा अन्य मनसुनजन्य विपदबाट हुने क्षति बढ्दै गइरहेको छ। पछिल्लो विवरण अनुसार यस वर्ष मनसुनजन्य विपदमा परि ज्यान गुमाउनेको संख्या 85 पुगेको छ। भारी वर्षाका कारण विभिन्न जिल्लामा बाढी र पहिरोको जोखिम बढेको छ भने कतिपय सडक तथा राजमार्गमा यातायात पनि प्रभावित बन्न पुगेको छ। विशेष गरी पहाडी क्षेत्रमा पहिरो तथा नदी आसपासका क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम रहेकोले यात्रा गर्नुअघि मौसम र सडकको पछिल्लो अवस्था बुझ्न पनि आग्रह गरिएको छ। अस्ट्रेलियाबाट नेपाल जानुभएको छ वा परिवारका सदस्य नेपालमा यात्रा गर्दै हुनुहुन्छ भने लामो दूरीको यात्रा गर्नुअघि स्थानीय मौसम तथा सडकको जानकारी लिनु पनि उपयुक्त हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संघीय संसदमा राजनीतिक विवाद कायमै छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै स्पष्ट धारणा मागिरहेका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति र सामाजिक सञ्जाल प्रयोगको विषय समेत संसदमा बहसमा उठेको छ। नेपाल भारत सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिका कारण यो विषय राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीबाट जवाफ र स्पष्टीकरण मागिरहेका छन्। र यो विवाद आगामी संसदीय गतिविधिमा कसरी अगाडि बढ्छ भन्ने जनमानस र राजनीतिक कर्मीमा पनि चासोको विषय बनिरहेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्यानबेरामा आयोजित नेपाली समुदायको कार्यक्रममा सहभागी हुनुभएको छ। अगस्त 11 पार्लियामेन्ट हाउस क्यानबेरामा आयोजित फेडरेसन अफ नेपालीज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया अर्थात् फेनकाका कार्यक्रममा प्रधानमन्त्री अल्बानिज सहभागी हुनुभएको हो। अस्ट्रेलियाका प्रधानमन्त्रीको नेपाली जनसमुदायसँग प्रत्यक्ष सहभागितालाई लिएर अस्ट्रेलियामा नेपाली समुदायको बढ्दो सामाजिक उपस्थितिको महत्त्वपूर्ण सङ्केतका रूपमा पनि हेरिएको छ। अस्ट्रेलियामा नेपाली मूलका मानिसको सङ्ख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै आइरहेको छ। विद्यार्थीबाट सुरु भएको नेपाली आप्रवासन अहिले परिवार, व्यवसाय, दक्ष जनशक्ति र स्थायी बसोबाससम्म विस्तार भएको छ। त्यसैले पनि अस्ट्रेलियाको राष्ट्रिय राजनीतिक नेतृत्व र नेपाली समुदायबीच हुने प्रत्यक्ष संवाद तथा सहभागितालाई समुदायले महत्त्वका साथ हेर्न थालेको छ। यसैबीच अस्ट्रेलियाका नेपाल स्थित राजदूत साइमन एन्स्टले नेपाल सरकारकी मन्त्री सीता बादीसँग भेटवार्ता गर्नुभएको छ। नेपाल र अस्ट्रेलियाबीच शिक्षा, आप्रवासन र जनस्तरको सम्बन्धका कारण सम्पर्क निरन्तर विस्तार हुँदै गइरहेको छ। नेपालमा नयाँ नेपाली महिना भदौ सुरु भएको छ। सोमबार अगस्त 17 अर्थात् भदौ 1 गते सिंह संक्रान्तिसँगै नागपञ्चमी पनि मनाइएको छ। भदौ महिना नेपाली धार्मिक तथा सांस्कृतिक गतिविधिले भरिएको महिना पनि हो। अब जनै पूर्णिमा तथा रक्षाबन्धन, कृष्ण जन्माष्टमी र हरितालिका तीज लगायतका महत्त्वपूर्ण पर्वहरू हामी नजिक आउँदैछन्। विदेशमा रहेका नेपालीका लागि पनि यी पर्व सामुदायिक भेटघाटसँगै नेपाली संस्कृति र परम्परा नयाँ पुस्तासँग पुर्याउने महत्त्वपूर्ण अवसरहरू पनि हुन्। मेलबर्न सहित अस्ट्रेलियाका विभिन्न सहरमा नेपाली सङ्घ संस्था तथा समुदायले तीज लगायत चाडपर्व केन्द्रित कार्यक्रम आयोजना गर्ने क्रम सुरु भइसकेको पनि छ। नेपाली क्रिकेटमा यस साता महत्त्वपूर्ण नेतृत्व परिवर्तन भएको छ। अनुभवी लेग स्पिनर सन्दीप लामिछानेलाई नेपालको एक दिवसीय अर्थात् ओडिआई टोलीको कप्तानीमा जिम्मेवारी दिइएको छ। नेपाल क्रिकेट सङ्घले रोहित पौडेलको स्थानमा सन्दीपलाई एक दिवसीय टोलीको नेतृत्वमा सुम्पिएको हो। अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव भएका सन्दीप नेपालको प्रमुख खेलाडीमध्ये एक पनि हुन्। नयाँ जिम्मेवारीसँगै अब उनको व्यक्तिगत प्रदर्शनसँगै नेतृत्व क्षमतामाथि पनि समर्थकको ध्यान रहनेछ। क्रिकेटकै अर्को खबर अस्ट्रेलियाबाट। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप T20 सिरिजमा सहभागी हुन प्रस्थान गरेको छ। 15 सदस्यीय नेपाली टोली अगस्त 16 डार्विनका लागि प्रस्थान गरेको हो। प्रतियोगिता अगस्त 21-30 आयोजना हुँदैछ। अस्ट्रेलियाको प्रतिस्पर्धात्मक क्रिकेट वातावरणमा नेपाली खेलाडीले खेल्न पाउनु राष्ट्रिय टोली नजिक रहेका खेलाडीका लागि महत्त्वपूर्ण अवसर पनि मानिएको छ। अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि पनि प्रतियोगिता विशेष चासोको विषय बनेको छ। विशेष गरी डार्विन र आसपासका नेपाली समर्थकले नेपाली खेलाडीलाई अस्ट्रेलियामै खेलिरहेको हेर्न पाउनेछन्। उता नेपालको राष्ट्रिय क्रिकेट टोली एसिसी मेन्स प्रिमियर कपका लागि मलेसिया जाने तयारीमा छ। प्रतियोगिता अगस्त 30 सेप्टेम्बर 12 हुने तय भएको छ। नेपाली क्रिकेटले पाएको व्यापक जनसमर्थनका कारण यी दुवै प्रतियोगितामा नेपालभित्रसँगै विदेशमा रहेका नेपालीको पनि ठूलो चासो रहनेछ। मेलबर्न चौतारीको नेपाली समाचार सुन्नुभएकोमा धेरै धेरै धन्यवाद। देशमा रहनुहोस् वा प्रवासमा, नेपाल र नेपाली समुदायसँग जोडिएका महत्त्वपूर्ण खबर लिएर हामी फेरि अर्को साता उपस्थित हुनेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला। नमस्कार।
0: साताको समाचारपछि प्रस्तुतिमा अब साताको गीत सुन्दैछौ। साताको गीतमा हामी नेपाली संगीत क्षेत्रका कुनै एक स्रष्टालाई रोजाइमा पारेर उनकै एक गीतलाई प्रस्तुत गर्ने गर्दछौ। आजको निम्ति पछिल्लो पुस्ताका गायक कलाकार प्रताप दासलाई रोजाइमा पारिएको छ, किनकि यी कलाकारको हिजो शुभ जन्मदिन परेको थियो र उनी न्याबद्वारा अगस्त 30 आयोजन गरिने NAB 30 2026 कार्यक्रममा आफ्नो प्रस्तुति दिनलाई पनि आउने भएका छन्। गीत बज्नु पूर्व केही कुरा गरौं उनै कलाकारको बारेमा। प्रताप दासको जन्म विक्रम सम्बत 2051 भदौ 3 ललितपुरमा भएको हो। उनी सानैदेखि सङ्गीतप्रति आकर्षित थिए। उनको परिवारमा पनि सङ्गीतको वातावरण थियो। बुबा काजीबाबु दास र दाई कपिल दास नेपाली सेनाको सङ्गीत क्षेत्रसँग सम्बन्धित थिए। परिवारकै साङ्गीतिक वातावरणका कारण प्रतापले बाल्यकालदेखि नै गीत सङ्गीतप्रति रुचि विकास गरे। पछि उनले आफ्नो स्वर र प्रतिभालाई निरन्तर अभ्यास मार्फत निखार्दै लगे। फलस्वरूप प्रताप दासलाई व्यापक रूपमा नेपाली श्रोतामाझ चिनाउने महत्त्वपूर्ण माध्यम बन्यो नेपाल आइडलको पहिलो संस्करण। सन् 2017 प्रसारित नेपाल आइडलको पहिलो सिजनमा उनले उत्कृष्ट प्रस्तुति दिँदै दोस्रो रनर अपको स्थान हासिल गरे। प्रतियोगितामा उनको भावपूर्ण गायन र मिठासपूर्ण स्वरले निर्णायक तथा दर्शकको ध्यान आकर्षित गरेको थियो। नेपाल आइडलपछि उनको साङ्गीतिक यात्रा अझ तीव्र भयो र उनले नेपाली चलचित्र तथा आधुनिक गीतमा आफ्नो स्थान बनाउन सफल भए। प्रताप दासको स्वरलाई मधुर, भावनात्मक र सरल मानिन्छ। उनी आधुनिक प्रेम गीतदेखि चलचित्रका भावनात्मक गीतसम्म विभिन्न प्रकारका गीत गाउन सक्षम छन्। प्रताप दासले नेपाली चलचित्रहरूका लागि धेरै लोकप्रिय गीतमा स्वर दिएका छन्। विशेष गरी प्रेम, सम्बन्ध, विरह र भावनात्मक कथामा आधारित गीतमा उनको स्वर निकै सुहाउने गरेको पाइन्छ। उनको गायनको विशेषता भनेको गीतको भाव अनुसार आवाजमा उतार चढाव ल्याउन सक्नु हो। यही कारण उनी नेपाली चलचित्रका पार्श्व गायकका रूपमा पनि माग भएका कलाकार बने। उनले नेपाली चलचित्र सङ्गीतमा आफ्नो पहिचान बनाउँदै नयाँ पुस्ताका गायकहरूका लागि पनि एउटा उदाहरण प्रस्तुत गरेका छन्। त्यो हो प्रतिभा, अभ्यास र निरन्तर मेहनतबाट साङ्गीतिक क्षेत्रमा आफ्नो स्थान बनाउन सकिन्छ। प्रताप दास नेपाली सङ्गीतमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण गायक हुन्। नेपाल आइडलबाट प्राप्त लोकप्रियतालाई उनले निरन्तर सिर्जना र गायनमा प्रयोग गर्दै आएका छन्। मधुर र भावपूर्ण स्वरका धनी प्रताप दास आज नेपाली सङ्गीतको नयाँ पुस्ताका लोकप्रिय गायकका रूपमा स्थापित छन्। हिजो परेको उनको यो 32 शुभ जन्मदिनको अवसरमा हाम्रो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै आजलाई प्रस्तुत छ साताको गीत, उनै प्रताप दासको स्वरमा, मानस मनिषाको गीत रचना र सरोज पोखरेलको सङ्गीतमा। सन् 2020 सार्वजनिक गरिएको गीत हो यो।

तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता बिहिबार मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँ कहीँबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोतावृन्द, अब प्रस्तुतिमा हाम्रो स्थायी स्तम्भ आफ्नै कुरा। यसमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौँ। साथसाथै यस स्तम्भमा हामी हाम्रो दैनिक जीवनसँग सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौँ। सुरुमा सुनौ सामुदायिक खबर। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका।

0: नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले शनिबार 15 अगस्तमा इपिङ मेमोरियल हलमा सम्पन्न 29 एजिएमका अवसरमा 2024-देखि 2026 योगदान पुर्याएका कार्य समिति सदस्य तथा स्वयंसेवकहरूलाई 3 तहमा सम्मान गरेको छ। स्वयंसेवकहरूको नेतृत्व, सेवा, समय र योगदानको कदरमा 1 लेभलमा आउटस्ट्यान्डिङ सर्भिस अवार्ड, 2 लेभलमा डिस्टिङ्विस्ड सर्भिस अवार्ड र 3 लेभलमा भलन्टियर अप्रिसिएसन अवार्ड प्रदान गरिएको थियो। सम्मान न्याबका कार्य समिति सदस्यहरूसँगै न्याब बाल चौतारी र मेलबर्न चौतारी मार्फत निरन्तर योगदान पुर्याउँदै आएका स्वयंसेवकहरूलाई समेत प्रदान गरिएको थियो। न्याबले संस्थाको विकास र समुदाय सेवामा स्वयंसेवकहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको 29 वार्षिक साधारण सभा अर्थात् एजिएम शनिबार 15 अगस्त 2026 दिन एपिङ मेमोरियल हलमा सम्पन्न भएको छ। साधारण सभामा निवर्तमान अध्यक्ष डाक्टर एकिन्द्र तिमल सिन्हाले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै न्याबका पछिल्ला कार्यकालका गतिविधि, उपलब्धि तथा संस्थागत प्रगतिबारे जानकारी गराउनु भएको थियो। त्यस्तै कोषाध्यक्ष यज्ञराज जोशीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। एजिएममा नवनिर्वाचित अध्यक्ष सुदीप श्रेष्ठले न्याबको आगामी कार्यकालमा संस्थागत संरचना, सुशासन र कार्यप्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित 3 महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्नुभएको थियो। 1. न्याब बाल चौतारी अपरेटिङ गाइडलाइन वर्जन 2.0, 2. न्याब एडभोकेसी एडभाइजरी कमिटी डकुमेन्ट, 3. न्याब वेज अफ वर्किङ डकुमेन्ट। छलफलपछि यी 3 दस्तावेजलाई न्याबको 29 एजिएमले अनुमोदन गरेको छ। यी दस्तावेजहरूले बाल चौतारी तथा नेपाली भाषा विद्यालयको सञ्चालन, न्याबको नीति तथा पैरवी सम्बन्धी संरचना र संस्थाभित्रको कार्यप्रणाली तथा जिम्मेवारीलाई थप स्पष्ट र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। एजिएमले नयाँ नेतृत्वलाई संस्थागत आधारसहित आगामी कार्यकाल अघि बढाउने मार्ग समेत प्रस्तुत गरेको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका नवनिर्वाचित अध्यक्ष सुदीप श्रेष्ठज्यूले पदभार सम्हालेपछि आफ्नो पहिलो आन्तरिक मेमो जारी गर्दै संस्थाभित्र स्पष्ट जिम्मेवारी, नियमित समन्वय र स्वयंसेवक प्रतिबद्धतालाई प्राथमिकता दिनुभएको छ। 15 अगस्तमा जारी न्याब वेज अफ वर्किङ मेमो अनुसार अफिस बियरर्स पदाधिकारीले न्यूनतम 8 घन्टा, कार्य समिति सदस्यले 4 घन्टा र उपसमिति सदस्यले 2 घन्टा प्रति हप्ता स्वयंसेवी समय दिने अपेक्षा गरिएको छ। मेमोले अफिस बियरर्स, एडमिनिस्ट्रेसन र फाइनान्स टिमको बैठक हरेक 2 सातामा तथा बाल, वेमेन, कम्युनिटी, मिडिया र स्पोर्ट्स चौतारीको बैठक कम्तीमा महिनामा 1 पटक गर्न निर्देशन दिएको छ। हरेक बैठकमा स्पष्ट एजेन्डा, संक्षिप्त मिनेट, जिम्मेवार व्यक्ति र समयमै कार्यान्वयन हुने कार्ययोजना सुनिश्चित गर्न तथा बैठकका मिनेट न्याब सचिवलाई पठाउन समेत निर्देशन दिएको छ। नयाँ नेतृत्वको पहिलो आन्तरिक निर्देशनले क्लियर ओनरसिप, रेगुलर मिटिङ्स, भलन्टियर कमिटमेन्ट, टाइमली एक्सन्स, अकाउन्टेबिलिटी र टिमवर्कलाई न्याबको कार्यशैलीको मुख्य आधारका रूपमा अघि सारेको छ। अस्ट्रेलियाभर रहेका नेपाली समुदायको छाता संस्था फेडरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन्स अफ अस्ट्रेलिया फेन्काले मङ्गलबार 11 अगस्तमा क्यानबेरामा आफ्नो एजिएम सम्पन्न गरी भोलिपल्ट बुधबार विभिन्न सरकारी तथा आधिकारिक प्रतिनिधिहरूसँग भेटघाट गर्दै नेपाली समुदायका मुद्दामा पैरवी गरेको छ। यस क्रममा न्याबले आफ्नो 2 महत्त्वपूर्ण प्रस्ताव फेन्कालाई पैरवीका लागि उपलब्ध गराएको थियो। पहिलो प्रस्तावमा न्याब बाल चौतारी, नेपाली भाषा स्कुलको दिगोपन, आर्थिक सहयोग, सरकारी विद्यालयका कक्षा कोठामा पहुँच तथा क्षेत्रीय विस्तारको विषय उठाइएको छ। दोस्रो प्रस्तावमा मेलबर्नको उत्तर, पश्चिम र दक्षिण पूर्वी क्षेत्रमा 3 नियमित कम्युनिटी चौतारी हब्स स्थापना गरी समुदायलाई नियमित सेवा र सहयोग उपलब्ध गराउने योजना समेटिएको छ। न्याबले फेन्का मार्फत यी विषयलाई सरकारी तहसम्म पुर्याउँदै नेपाली भाषा, शिक्षा र सामुदायिक पूर्वाधार विकासमा पैरवी अगाडि बढाएको छ। श्रोताबृन्द, एपिङ वलर्ट नेप्लिज कम्युनिटी स्पोर्ट्सले समुदायमा खेलकुदको विकास र प्रवर्धनका लागि फन्ड रेजिङ गाला डिनर एन्ड जर्सी रिभिल 2026 आयोजना गर्ने भएको छ। कार्यक्रम शनिबार 22 अगस्त साँझ 5:30 बजेदेखि मुस्ताङ प्यालेस 368 स्टेसन स्ट्रिट ल्यालोरमा आयोजना हुनेछ। कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गर्नुका साथै फन्ड रेजिङ डिनर तथा मनोरञ्जनात्मक कार्यक्रम समेत रहनेछ। कार्यक्रमको टिकट शुल्क प्रति व्यक्ति $89 तोकिएको छ। आयोजकले खेलकुद मार्फत समुदायलाई जोड्ने र आगामी खेल गतिविधिलाई सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एएनएमसीमा सोमबार 17 अगस्तका दिन नागपञ्चमीको अवसरमा विशेष पूजा सम्पन्न भएको छ। यस अवसरमा बिहानैदेखि भक्तजनहरूले मन्दिरमा पुगेर नागदेवताको पूजा आराधना गरेका थिए। एएनएमसीले भक्तजनहरूका लागि पूजा गरिएका नागका फोटो समेत वितरण गरेको थियो। धार्मिक आस्था र नेपाली संस्कृति संरक्षणको सन्देशसहित नागपञ्चमी मनाइएको थियो। 15 अगस्तका दिन नेपाली पाठशाला जिलङमा नेवागुठी भिक्टोरियाको सहकार्यमा गाई जात्रा तथा इन्द्रजात्रा केन्द्रित विशेष सांस्कृतिक सत्र आयोजना गरिएको छ। कार्यक्रममा बालबालिकालाई नेवारी संस्कृति, परम्परागत सङ्गीत, नृत्य तथा बाजागाजाबारे व्यावहारिक रूपमा जानकारी गराइएको थियो। नेपाली भाषा सिकाइलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी संस्कृति र चाडपर्वसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूले परम्परागत बाजा बजाउने अवसर समेत पाएका थिए। यसैबीच नेवागुठी भिक्टोरियाले आगामी 26 सेप्टेम्बर शनिबार डिगर्स रेस्ट स्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा विशेष इन्द्रजात्रा कार्यक्रम आयोजना गर्ने जनाएको छ। शनिबार 15 अगस्तका दिन अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टरमा धार्मिक सत्सङ्ग कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा ईश्वर कृष्ण महाराजजीबाट कथा प्रवचनसहित मधुर भजन कीर्तन प्रस्तुत गरिएको थियो। साँझ 5 बजेदेखि 8:30 बजेसम्म सञ्चालन भएको कार्यक्रममा आरती तथा प्रसाद वितरण समेत गरिएको थियो। धार्मिक तथा आध्यात्मिक वातावरणमा सम्पन्न कार्यक्रममा नेपाली समुदायका श्रद्धालुहरूको सहभागिता रहेको थियो।
1: न्याबद्वारा गत शनिबार आयोजित स्वयंसेवी सम्मान कार्यक्रममा सम्मान प्राप्त गर्नुभएका केही स्वयंसेवीहरूसँग सहकर्मी कृतिका पौडेलले लिनुभएको प्रतिक्रियाहरूका केही अंश प्रस्तुत छ। अब
2: म सुभाष आचार्य, म मण्डामा बस्छु अहिले।
3: सर्वप्रथम त यो न्याबको स्वयंसेवक प्रशंसा कार्यक्रममा बिहानलाई पनि सम्मानित गरिएको छ, होइन? बधाई छ।
2: धन्यवाद।
3: कस्तो महसुस भइरहेको छ?
2: सामान्य रूपमा भन्नुपर्दा अलिकति अनर्ड फिल भएको छ, र त्यो भन्दा पनि म लगायत सबैजना जुन आज सम्मान पाउनुभएको छ, यो सबै काम गर्नुभएको कम्युनिटीको लागि गरी गर्नुभएको हो, र यो नहुँदाखेरि पनि उहाँको कन्ट्रिब्युसनलाई चाहिँ कतै कम पनि हुन्थेन र भोलि बिहान हुने कन्ट्रिब्युसन पनि कम हुन्थेन, तर यो रिकग्नेसन दिँदाखेरि चाहिँ हामीले गरेको कन्ट्रिब्युसन चाहिँ भ्यालुड भएको छ, त्यो भ्यालु प्रोभाइड गर्ने काम गरेको छ, र त्यसको लागि चाहिँ अलिकति अनर्ड पनि फिल भएको छ भनौँ।
4: मेरो परिचय दिने क्रममा चाहिँ मेरो नाम सुनिल पर्जुली, हाल म अहिले मेलबर्नको रसपक पार्कमा बस्छु, र म न्याब बालचौतारी वेस्टको लागि चाहिँ डान्स इन्स्ट्रक्टरको रूपमा काम गरिरहेको छु। डेफिनेटली जुन यो न्याबले आज इनिसिएसन लिएको छ, यसले साह्रै नै हामीले चाहिँ यसलाई सराहनीय रूपमा लिएका छौँ। धेरै जस्तो के हुन्छ भन्दाखेरि टिम लिडर्सहरूलाई मात्रै रिकग्नाइज गरिएको हुन्छ, अनि भोलिन्टियर्सहरू जो बिहाइन्ड द सिन काम गरिराख्नु भएको हुन्छ उहाँहरूको चाहिँ एप्रिसिएसन नहुँदाखेरि चाहिँ कतिपय साथीहरू चाहिँ बिस्तारै निष्क्रिय हुँदै गइरहेको देखिन्छ। जुन यो न्याबले चाहिँ सबैलाई एउटा एप्रिसिएट गर्नुभयो, त्यसले चाहिँ आगामी दिनहरूमा जो अहिले निरन्तर म जस्तै अरू साथीहरू विभिन्न बालचौतारीसँग आबद्ध भएर न्याबसँग आबद्ध भएर काम गरिराख्नु भएको छ, उहाँहरूले आगामी दिनमा पनि अझै बढी आफ्नो तर्फबाट योगदान गर्ने हौसला बढ्छ भने हामीलाई यसरी एप्रिसिएट गरेको देख्दाखेरि नयाँ जो आउँदै हुनुहुन्छ उहाँहरूलाई पनि हामी पनि न्याप्समा आबद्ध भउन, हामी पनि भोलिन्टियर भएर काम गरौँ भन्ने उहाँहरूलाई एउटा मोटिभेसन मिल्छ।
5: बिना अधिकारी नारी निकुञ्ज भिक्टोरिया वुमेन कोअर्डिनेटर नेब एसोसिएसनले एकदमै राम्रो काम गरिरहेको छ. अब मैले 6 वर्षदेखि यहाँ अब भोलिन्टियर गरिरहेको छु अनि राम्रो लागेको छ. उहाँहरूले स्कुल सञ्चालन गर्नुहुन्छ, रेडियो गरिरहनु भएको छ. नेपले एउटा एक किसिमले भन्दाखेरि हामी सबै नेपालीहरूलाई एकमुष्ट गर्ने, अब एकमुष्ट अब रेडियो अनि जस्तो पढाउने, अब नेपालीहरू पढाउने ओर्ने गर्ने, अब यो भोलिन्टियर एप्रिसिएसनहरू गर्ने गर्दा एकदमै राम्रो लाग्यो मलाई त. राम्रो लाग्छ नेप एउटा नेप एसोसिएसन एउटा संस्थामा एकदम राम्रो लाग्छ मलाई. मोर प्रोग्राम अनि त्यसपछि मोर एक्टिभिटिज, जस्तो उहाँहरूलाई एकदमै जहिले पनि के अरे मेल पर्सनको एक्टिभिटिज भइरहेको हुन्छ होइन. मैले चाहिँ के एक्सपेक्टेसन गरेको छु भने अब चाहिँ के भन्ने सजेसन गर्छु भने वुमेन्स अब वुमेन चौतारी पनि छ न त होइन. त्यही पनि मोर लाइक वुमेन पावरहरू चाहिँ एक्टिभिटिजहरू जस्तो अब के कति गेमहरू गरिरहेको हुन्छ उहाँहरूलाई चाहिँ अब यसरी नै सबैजनालाई वुमेन्सहरूलाई एउटा नेटवर्किङ गर्न भोलिन्टियर गर्न चाहिँ आग्रह मेरो सानो.
1: श्रोतावृन्द, अहिले सुनिरहनु भएको थियो सामुदायिक खबर. समय भएको छ साङ्गीतिक विश्रामको. एउटा गीत सुन्दैछौ. गीतपछि आफ्नो कुरा स्तम्भमा मेलबर्न वरपर आयोजन हुन गइरहेका सामुदायिक कार्यक्रमहरूका बारेमा जानकारी दिनेछौ. अब बज्ने गीतमा स्वर रहेको छ रचना रिमालको, गीतकार तथा संगीतकार शिशिर भण्डारी. गायिका रचना रिमाल नेपाल आइडल सिजन 3 top 8 पुग्न सफल प्रतिस्पर्धी थिइन्. उनी पनि आउँदो न्याप तिज 2026 प्रस्तुति दिने मध्येकी एक गायिका हुन्.

श्रोताहरूलाई पुनः स्वागत गर्दछौ। तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौं। तपाईँहरूको पनि आफ्नो समाज, समुदाय, संगठन वा क्लबहरूमा कुनै कार्यक्रम आयोजन हुन गइरहेको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। हामी त्यसलाई यस रेडियो कार्यक्रम मार्फत निशुल्क प्रचार प्रसार गर्नेछौ। हामीलाई इमेलद्वारा जानकारी गराउन सक्नुहुनेछ melburnchautari@gmail.com। साथै मेलबर्न चौतारीको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब प्रस्तुतिमा यो साताको सामुदायिक सूचनाहरू। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका।

श्रोतावृन्द, एपिङ वलर्ट नेप्लिज कम्युनिटी स्पोर्ट्सले समुदायमा खेलकुदको विकास र प्रवर्धनका लागि फन्डरेजिङ गाला डिनर एन्ड जर्सी रिभिल 2026 आयोजना गर्ने भएको छ। कार्यक्रम शनिबार 22 अगस्त साँझ 5:30 बजेदेखि मुस्ताङ प्यालेस 368 स्टेसन स्ट्रिट ल्यालोरमा आयोजना हुनेछ। कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गर्नुका साथै फन्डरेजिङ डिनर तथा मनोरञ्जनात्मक कार्यक्रम समेत रहनेछ। कार्यक्रमको टिकट शुल्क प्रति व्यक्ति $89 तोकिएको छ। आयोजकले खेलकुद मार्फत समुदायलाई जोड्ने र आगामी खेल गतिविधि

0: 3CR रेडियोमा हरेक बिहिबार साँझ 8 बजे आउने यस मेलबर्न चौतारी कार्यक्रममा यहाँहरू अहिले सूचना सुनिरहनु भएको छ। अबको सूचना रहेको छ हरितालिका तीजको बारेमा। हरितालिका तीज 2026 नजिकिँदै गर्दा भिक्टोरियाका विभिन्न नेपाली सामुदायिक संस्थाहरूले आफ्नो तीज कार्यक्रमको मिति सार्वजनिक गरेका छन्। हामीले केही मिति अघिल्लो हप्ता पनि यहाँहरू समक्ष प्रस्तुत गरेका थियौँ। जिलोङ नेप्लिज एसोसिएसनले आइतबार 23 अगस्तमा तीज फेस्टिभल आयोजना गर्ने भएको छ। नर्लेन आर्क 1-9 कक्स रोड नर्लेनमा हुने कार्यक्रमका लागि साँझ 5 बजेदेखि ढोका खुल्नेछ। आयोजकले सहभागीहरूलाई विशेष फोटो अवसरका लागि समयमै उपस्थित हुन आग्रह गरेको छ। त्यस्तै वर्नम्बुल नेप्लिज कम्युनिटीले 5 सेप्टेम्बरमा डेनिङटन बोल्स क्लबमा तीज तथा दर कार्यक्रम आयोजना गर्दैछ। त्यस्तै नेप्लिज एसोसिएसन अफ साउथ इस्ट मेलबर्नले 6 सेप्टेम्बरमा आर्थर रेन हल ह्याम्प्टन पार्कमा तीज कार्यक्रम आयोजना गर्ने जनाएको छ। नेप्लिज एसोसिएसन अफ साउथ इस्ट मेलबर्नको कार्यक्रममा गायक अर्जुन सापकोटा र नृत्याङ्गना रुबिना अधिकारीको प्रस्तुति रहनेछ। त्यस्तै डोरिन मरन्डा नेप्लिज कम्युनिटी डिएमएनसीले 11 सेप्टेम्बर साँझ 5 बजेदेखि इपिङ मेमोरियल हलमा तीज फेस्टिभल 2026 आयोजना गर्ने भएको छ। कार्यक्रममा कोमल ओली र आरती रुचालको विशेष सहभागिता रहने जनाइएको छ। यी कार्यक्रम मार्फत नेपाली कला, संस्कृति र तीज परम्पराको संरक्षणसँगै भिक्टोरियामा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध र सहकार्य थप बलियो हुने अपेक्षा गरिएको छ। श्रोतावृन्द, मेलबर्न चौतारीमा अबको सूचना रहेको छ श्री कृष्ण प्रणामी निजानन्द सोसाइटी मेलबर्नको बारेमा। श्री कृष्ण प्रणामी निजानन्द सोसाइटी मेलबर्नको हार्दिक निमन्त्रणामा भगवान् श्रीकृष्णको पावन जन्मोत्सव श्री कृष्ण जन्माष्टमी महोत्सव 2026 भव्य रूपमा आयोजना हुँदैछ। यस शुभ अवसरमा कलश यात्रा, भजन तथा कीर्तन, श्री कृष्ण लीला, आध्यात्मिक प्रवचन, आरती तथा दिव्य दर्शन र महाप्रसादको विशेष कार्यक्रम रहनेछ। कार्यक्रम शुक्रबार 4 सेप्टेम्बर 2026 दिउँसो 3 बजेदेखि हुनेछ। यसको स्थान 7 भेन्चुरा वे ग्रिनवेल भिक्टोरिया 3059 रहेको छ। यस पवित्र महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न हजुरहरूको उपस्थितिका लागि आयोजक परिवार हार्दिक अनुरोध गर्दछ। श्रोताहरू, यहाँहरूले सहयोग तथा थप जानकारीका लागि बिन्जु श्रेष्ठज्यूलाई 0452625450 सम्पर्क गर्न सक्नुहुनेछ। सबै भक्तजनहरू एकजुट भई प्रेम, श्रद्धा र भक्तिका साथ भगवान् श्रीकृष्णको पावन जन्मोत्सव मनाउन र उहाँको दिव्य कृपा प्राप्त गर्न आयोजक परिवार हार्दिक अनुरोध गर्दछ। जय श्री कृष्ण।
1: Are you a 3CR subscriber?
2: We really need our listeners to subscribe to the station. It helps us remain financially independent and is an important part of our community governance.
3: It's just $40 concession, $80 waged, $150 for a band or organization, and $300 solidarity.
4: Become a 3CR subscriber today.
1: 3CR, Radical Radio.
5: तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हामी हरेक हप्ता बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म भिक्टोरियाको मेलबर्न स्थित कम्युनिटी रेडियो 3CR 855 AM यो प्रसारण लिएर सन् 2003 सालदेखि यहाँहरूको सेवामा आउने गरेका छौँ। मेलबर्न चौतारीको आजको यो कार्यक्रममा आफ्नै कुरा स्तम्भभित्र नै अब सुन्दैछौँ स्वास्थ्य चर्चा सम्बन्धी प्रस्तुतिलाई। पछिल्ला केही हप्तादेखि यसलाई निरन्तर लिएर आउँदै हुनुहुन्छ सहकर्मीहरू कृतिका पौडेल र प्रमोद सुवेदी।
6: नमस्कार श्रोताबृन्द, मेलबर्न चौतारीमा यहाँहरूलाई फेरि पनि स्वागत छ। आजको स्वास्थ्य श्रृङ्खला अन्तर्गत हामी कुरा गर्न गइरहेका छौँ स्वास्थ्य सेवा र स्वास्थ्य बिमा अर्थात् हेल्थ इन्सुरेन्सको बारेमा। सदाझैँ आज पनि मसँग मेरी सहकर्मी कृतिका पौडेल हुनुहुन्छ। कृतिका, स्वागत छ।
0: धन्यवाद प्रमोदजी।
6: आज म एउटा धेरै प्राक्टिकल प्रश्नबाट सुरु गर्न चाहन्छु। मानव मसँग मेडिकेयर कार्ड

0: छ, म अलिकति बिरामी भएँ अनि जिपीकोमा उपचार गर्न भनेर गएँ। जिपीलाई देखाउनुभन्दा अगाडि रिसेप्सनिस्टले भन्नुभयो, आज हजुरले यति एक्स्ट्रा पैसा तिर्नुपर्छ। अनि मलाई लाग्छ मसँग त मेडिकेयर छ नि, मैले किन पैसा तिर्ने? यही प्रश्नबाट सायद आजको कार्यक्रम सुरु गरौँ जस्तो लाग्यो कृतिकाजी। किनभने मेडिकेयर, प्राइभेट हेल्थ इन्सुरेन्स, हस्पिटल कभर, एक्स्ट्राज, एक्सेस ग्याप, यति धेरै कुराहरू आउँछन् यसैको वरिपरि। तर सबैभन्दा ठुलो भ्रम चाहिँ के छ भन्दा, इन्सुरेन्स छ भने अथवा मेडिकेयर छ भने सबै हेल्थ केयर फ्री हुन्छ भन्ने। र हाम्रो आजको विषय पनि यसैसँग सम्बन्धित छ। र मलाई सुरुमा प्रश्न गर्न मन लाग्यो, मेडिकेयर भनेको के हो त?
1: प्रमोदजी, सरल भाषामा भन्नुपर्दा मेडिकेयर अस्ट्रेलियाको एउटा पब्लिक हेल्थ केयर सिस्टमको आधार हो। यदि तपाईँ मेडिकेयरका लागि एलिजिबल हुनुहुन्छ भने विभिन्न स्वास्थ्य सम्बन्धी खर्चमा तपाईँलाई सरकारले सहयोग गर्छ। कुनै पनि पब्लिक हस्पिटलमा एउटा बिरामीका रूपमा तपाईँले आधारभूत उपचार लिनुभयो भने सामान्यतया त्यस उपचारका लागि शुल्क लाग्दैन।
0: त्यसो भने फेरि जिपीकोमा जाँदाखेरि कस्तो हुन्छ त?
1: त्यही कुरा फरक हुन सक्छ। यदि जिपीले बल्क बिलिङ गर्नुहुन्छ भने तपाईँले उहाँसँग जुन कन्सल्टेसन गराउनु भएको छ त्यसको पैसा तिर्न नपर्ने हुनसक्छ। तर सबै जिपीले बल्क बिलिङ गर्दैनन्। डाक्टरले मेडिकेयर रिबेट भन्दा बढी चार्ज गर्नुभयो भने बाँकी रकम तपाईँले तिर्नुपर्ने हुनसक्छ। त्यसलाई हामीले आउट अफ पकेट कस्ट भनेर भन्छौँ।
0: त्यसो भने पहिला हामीले चाहिँ बुझ्नु पर्यो कि मेडिकेयर छ भन्दैमा सबै उपचारहरू निशुल्क हुन्छ भन्ने चाहिँ हुँदैन।
1: पक्कै पनि, जुन हाम्रो दन्त चिकित्सा छ, चस्मा अथवा आँखामा लगाउने कन्ट्याक्ट लेन्स र धेरै फिजियोथेरापीका जुन सेवाहरू छन् यी कुराहरू पनि सामान्य मेडिकेयर कभरेज अन्तर्गत पूर्ण रूपमा पर्दैनन्।
0: अब अर्को फेरि हाम्रो जनमानसमा आउने प्रश्न, मेडिकेयर छ भने किन फेरि प्राइभेट हेल्थ इन्सुरेन्स लिने त?
1: हामीले के बुझ्न जरुरी छ भने जुन हाम्रो प्राइभेट हेल्थ इन्सुरेन्स छ अथवा कुनै पनि स्वास्थ्य बिमा छ त्यो हो मेडिकेयरको रिप्लेसमेन्ट होइन। दुवैको भूमिका फरक हुन्छ। प्राइभेट इन्सुरेन्समा मुख्य रूपमा यहाँले दुईवटा सुविधा सुन्नुहुन्छ, हस्पिटल कभर र एक्स्ट्राज कभर। हस्पिटल कभरले तपाईँले जुन पोलिसी लिनुभएको छ त्यस पोलिसी अनुसार बिरामीका रूपमा अस्पतालमा उपचार लिन सहयोग गर्न सक्छन्। र जुन हामीले एक्स्ट्राज भन्यौँ त्यो एक्स्ट्राजले दाँत, आँखा, फिजियोथेरापी जस्ता केही हस्पिटलभन्दा बाहिरका सेवामा सहुलियत अथवा फाइदा दिन सक्छन्।
0: त्यसो भने एक्स्ट्राज छ भने अतिरिक्त सुविधाहरू सबै फ्री हुन्छन् त?
1: पक्कै पनि होइन। यही कुरा हामीले बुझ्नुपर्छ। इन्सुरेन्समा कभर्ड लेखिएको छ भन्दैमा फ्री अथवा सित्तैमा भन्ने अर्थ हुँदैन। वार्षिक सीमा अर्थात् एनुअल लिमिट हुनसक्छ, वेटिङ पिरियड अथवा कुनै पनि सुविधा लिनको लागि सीमित अवधि कुर्नपर्ने अथवा पर्खिनुपर्ने समय लेखिएको हुनसक्छ, र फाइदाको पनि सीमा अर्थात् बेनिफिट लिमिट पनि हुनसक्छ, र बाँकी पैसा आफैले तिर्नपर्ने हुनसक्छ।
0: अघि हामीले बल्क बिलिङको बारेमा कुरा गऱ्यौँ, मेडिकेयर कार्ड भएपछि पनि किन पैसा तिर्नुपर्ने। अब कुरा आयो, मसँग मेडिकेयर पनि छ, प्राइभेट इन्सुरेन्स पनि छ, र पनि फेरि जाँचबुझ गरेको किन बिल आउँछ त भन्ने।
1: यो चाहिँ धेरैलाई अचम्म लाग्ने कुरा हो। महिनै पछि हामीले जुन इन्सुरेन्स प्रिमियम तिरिरहेका हुन्छौँ अनि फेरि हस्पिटल जाँदा बिल, त्यसैले तिनवटा शब्द बुझ्नु जरुरी छ। एउटा भनेको एक्सेस, अर्को भनेको ग्याप, र अर्को भनेको कोपेमेन्ट। मानौँ तपाईँले जुन स्वास्थ्य बिमा लिनुभएको छ त्यसको हस्पिटल पोलिसीमा $500 एक्सेसको रूपमा राखिएको छ। हस्पिटल एडमिसन हुँदा पोलिसी अनुसार त्यो रकम तपाईँले आफै तिर्नुपर्ने हुनसक्छ। त्यस्तै डक्टरले इन्सुरर र मेडिकेयरले जुन कभर गर्ने रकमभन्दा बढी चार्ज गर्नुभयो भने ग्याप पेमेन्ट आउनसक्छ।
0: त्यसो भने जस्तो सर्जरी वा ठुलो ट्रिटमेन्ट गर्दैछौँ भने त्योभन्दा अगाडि बिरामीको रूपमा हामीले कस्ता कस्ता प्रश्नहरू सोध्नुपर्छ त?
1: एउटा कुरा याद राख्नुहोस्, मेरो जम्मा जम्मी आउट अफ पकेट कस्ट कति हुनसक्छ? डक्टर, अस्पताल र जसबाट हामीले स्वास्थ्य बिमा लिएका छौँ त्यो स्वास्थ्य बिमा कम्पनी, तिनै ठाउँमा बुझ्नुहोस् र पछि ठुलो बिल आएर अचम्म पर्नुभन्दा पहिले नै सतर्क रहनुहोस्।
0: अब अर्को विषय रहेको छ पर्खाइ अथवा हामीले वेटिङ पिरियड भन्छौँ नि, त्यो वेटिङ पिरियडको बारेमा पनि केही चर्चा परिचर्चा गराउन। जस्तो कि आज मैले इन्सुरेन्स किनेर भोलिदेखि नै फेरि सबै मैले सुविधाहरू निशुल्क पाउँछु भन्ने पनि हुँदैन, केही उपचार गर्नको लागि निश्चित समय कुर्नुपर्ने पनि हुनसक्छ। केही उदाहरणहरू देऊ न, जस्तै कि
1: कुनै पहिल्यैदेखि स्वास्थ्य समस्या छ भने, अथवा गर्भावस्था प्रेग्नेन्सी अथवा चाहिँ बच्चा जन्माउने बर्थ सम्बन्धी हस्पिटल कभर, यस्ता खाले सुविधाका लागि 12 महिनासम्म वेटिङ पिरियड हुनसक्छ। अर्थात् आज इन्सुरेन्स किनेर यहाँहरूले भोलि नै सबै उपचारका सेवाहरू क्लेम गर्न पाइँदैन। त्यसैले इन्सुरेन्स किन्दा प्रिमियम हेरेर मात्र नकिन्नुहोला, चारवटा कुरा हेर्न सक्नुहुनेछ। एक, के कभर हुन्छ। दुई, मेरो इन्सुरेन्सले के कभर हुँदैन। तिन, पर्खाइ समय अर्थात् वेटिङ पिरियड कति छ र एक्सेस कति छ।
0: यी त भए प्राइभेट हेल्थ इन्सुरेन्स र मेडिकेयरका कुरा। अब हाम्रो नेपाली समुदायका विद्यार्थी श्रोतावर्गको लागि ओएचएससी भनेको के हो त, त्यहाँबाट सुरु गरौँ न।
1: प्रमोदजी, ओएसएचसी भनेको ओभरसिज स्टुडेन्ट हेल्थ कभर हो। धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू मेडिकेयरका लागि एलिजिबल हुँदैनन्। स्टुडेन्ट भिजामा अस्ट्रेलिया आउने विद्यार्थीहरूले सामान्यतया आफ्नो भिजाको रिक्वायरमेन्ट अनुसार आफूलाई मिल्ने ओएसएचसी हेल्थ कभर कायम राख्नुपर्छ।
0: अनि त्यस्तो ओएचएससी छ भने जिपी कन्सल्टेसन भनेको उपचार गराउँदाखेरि फ्री निशुल्क हुन्छ कि हुँदैन त?
1: सधैँ नहुन सक्छ। तपाईँको जुन यो ओभरसिज स्टुडेन्ट हेल्थ कभर छ, यसले जिपी, स्पेसलिस्ट, अस्पताल उपचार र केही जुन हामीले औषधि डक्टरले दिनुहुन्छ त्यसमा पोलिसी अनुसार फाइदा दिन सक्छ। तर तपाईँको प्रोभाइडरले कति चार्ज गर्छ र तपाईँको इन्स्योरले कति तिर्छ भन्ने आधारमा ग्याप आउन सक्छ। अपोइन्टमेन्ट कतै लिनुभएको छ र डक्टरसँग यहाँहरूले आफ्नो सल्लाह लिँदै हुनुहुन्छ भने एउटा प्रश्न यहाँहरूले रिसेप्सनमा सोध्न सक्नुहुनेछ, डु यु डिरेक्ट बिल माई ओएचएचसी, र अर्को, मेरो आउट अफ पकेट कस्ट कति हुन्छ।
0: अनि यो डेन्टल भनेको दाँतको सुविधा लिनु पर्यो भने अथवा आँखाको उपचार गर्नु पर्यो भने, चस्मा किन्नु पर्यो भने, त्यति बेला कस्तो हुन्छ?
1: जुन हाम्रो स्ट्यान्डर्ड ओएसएचसी छ त्यसले दाँत वा आँखा पूर्ण रूपमा कभर गर्छ भनेर नसोच्नुहोस्, कृपया आफ्नो पोलिसी जाँच्नुहोस्।
0: अनि जस्तो कि विश्वविद्यालयले ओएचएससी नै उनीहरूले अरेन्ज गरिदिएको छ भने, आफ्नै हिसाबले मिलाइदिएको छ भने, त्यस्तो केसमा के हुन्छ?
1: त्यस्तो अवस्थामा पनि आफ्नो पोलिसी बुझ्नु जरुरी हुन्छ। कम्तीमा आफूलाई कुनै आफ्नो स्वास्थ्य बिमा आफूले लिइराखेको छु र त्यसको पैसा तिरिराखेको छु भने कभरेज कस्तो छ, कति समय कुर्नुपर्छ, लिमिट कति छ, सीमा, त्यसपछि मैले के सुविधा पाउँछु र के सुविधा पाउँदिन, र साथसाथै मेरो इन्सुरेन्स कहिले सकिँदैछ, यसबारेमा थाहा हुनुपर्छ।
0: कदम कदाचित कसैलाई पनि नहोस् हाम्रो कामना छ, तर केही भनौँ न आपतकालीन अवस्था आइपऱ्यो र उपचार गरिहाल्नु पर्यो भने हामीले के जान्नुपर्छ?
1: आपतकालीन स्थिति आइपऱ्यो, जस्तै अब ज्यानै जाने जोखिम जस्तो स्थिति आइपऱ्यो भने इन्सुरेन्सको बिल सोचेर उपचार ढिला नगर्नुहोस्। अस्ट्रेलियामा कुनै पनि आपतकालीन स्थिति आइपर्न साथ हामीले 000 अर्थात् 000 फोन गर्नुपर्छ। पहिलो आवश्यकता हाम्रो उपचार हो, इन्सुरेन्स र क्लेम भन्ने कुरा पछि आउँछन्।
0: अब अर्को एउटा कुरा नि, जुन कि म आफै पनि बेला बेलामा कन्फ्युज हुने गर्दछु, यो अहिले अब ट्याक्सको पनि बेला छ, धेरै श्रोताहरूले ट्याक्स फाइल पनि गरिसक्नु भएको होला, कति चाहिँ गर्दै हुनुहुन्छ पनि होला, अनि त्यहाँनिर एउटा कुरा आउँछ मेडिकेयर लेभी अथवा मेडिकेयर लेभी सरचार्ज, एमएलएस भनेर, र अनि त्यसमा चाहिँ त्यो रिबेटको कुराहरू, जस्तै आफूसँग प्राइभेट हेल्थ इन्सुरेन्स छ भने यसले ट्याक्समा पनि केही फाइदा गर्छ भनेर सबै श्रोताहरूलाई एउटा बुझाइदेऊ न यो कुरा। यति नै एउटा कुराहरू एउटै हुन् त?
1: पक्कै पनि होइनन्, एकदम सरल रूपमा बुझौँ। मेडिकेयर लेभी भनेको अधिकांश अस्ट्रेलियामा ट्याक्स पेयरहरूले जुन यो पब्लिक हेल्थ सिस्टम छ त्यसलाई सपोर्ट गर्न तिर्ने लेभी रकम हो। सामान्य दर ट्याक्सेबल इन्कमको 2% हो। यद्यपि कम आम्दानी वा केही विशेष परिस्थितिमा घट्ने वा मिनाहा हुनसक्छ।
0: अनि जस्तो कि मसँग फेरि प्राइभेट इन्सुरेन्स छ भने त्यो 2% पनि स्वत हट्छ कि कस्तो हुन्छ?
1: सामान्यतया हट्दैन, र यो धेरैले गलत बुझ्ने कुरा पनि हो। प्राइभेट हस्पिटल इन्सुरेन्ससँग बढी सम्बन्धित कुरा चाहिँ मेडिकेयर लेभी सरचार्ज अर्थात् MLS हो। यदि तपाईँको इन्कम सरकारले तोकेको जुन थ्रेस होल्ड छ त्योभन्दा माथि छ र तपाईँसँग आफूलाई चाहिने प्राइभेट हस्पिटल कभर छैन भने सामान्य मेडिकेयर लेभी बाहेक थप सरचार्ज लाग्न सक्छ।
0: अर्थात् मेडिकेयर लेभी र मेडिकेयर लेभी सरचार्ज भनेको दुईटा फरक कुरा पो रहेछन् है?
1: ठ्याक्कै। अनि तेस्रो प्राइभेट हेल्थ इन्सुरेन्स रिबेट, यो चाहिँ जुन एलिजिबल व्यक्ति हुनुहुन्छ उहाँहरूको प्राइभेट हेल्थ इन्सुरेन्स प्रिमियममा सरकारले दिने आर्थिक सहयोग हो। यसको अमाउन्ट हाम्रो आम्दानी, हाम्रो उमेर र सरकारी नियम अनुसार फरक हुन सक्छन्।
0: यी सबै कुरालाई हामीले छोटकरीमा बुझाउन त, जस्तो कि एक लाइनमा भन्नुपर्दा मेडिकेयर लेभी भनेको एउटा सामान्य लेभी हो भने मेडिकेयर लेभी सरचार्ज भनेको केही भनौँ न अलिकति उच्च आम्दानी भएका व्यक्तिहरूको लागि अप्रोप्रिएट हस्पिटल कभर नभएमा लाग्न सक्ने एउटा एडिसनल ट्याक्स भनौँ न, थप ट्याक्सको रकम रहेछ भनेर बुझ्नु पर्यो। र अनि अर्को भनेको प्राइभेट हेल्थ इन्सुरेन्स रिबेट भनेको चाहिँ उपयुक्त व्यक्तिलाई इन्सुरेन्स प्रिमियममा दिइने सरकारी एउटा सहयोग जस्तो रहेछ।
1: पक्कै पनि। र एउटा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भन्दा जुन हाम्रो ट्याक्सको थ्रेस होल्ड छ र रिबेट रेट छ यी परिवर्तन हुन सक्छन्। त्यसैले कार्यक्रममा कुनै वर्षको थ्रेस होल्ड सुनेर भविष्यमा पनि त्यही लागू हुन्छ भन्ने नमान्नुहोला। अस्ट्रेलियन ट्याक्स अफिस वा अस्ट्रेलियन सरकारको वेबसाइटमा गएर हेर्नु राम्रो हुन्छ।
0: अब यति सबै कुराहरू सुनिसकेपछि हाम्रो श्रोताहरूले सोच्नु भएको पनि होला, आजको दिनमा आएर त्यसो भए मैले अब प्राइभेट हेल्थ इन्सुरेन्स पनि लिनु पो पर्ने हो कि अथवा नपर्ने हो कि, यसबारेमा के भन्नुहुन्छ?
1: यसको एउटै उत्तर छैन। अरूले बिमा लिएका छन् भनेर तपाईँले पनि लिनै पर्छ भन्ने छैन। आफ्नो उमेर, परिवार, स्वास्थ्य आवश्यकता, आम्दानी, ट्याक्सको परिस्थिति, कुन अस्पताल वा कुन सेवा प्रयोग गर्न चाहनुहुन्छ र प्रिमियम कति पर्छ, यी सबै हेर्न जरुरी छ।
0: अर्थात् प्राइभेट राम्रो कि पब्लिक भन्दा पनि मेरो परिस्थितिका लागि कुन चाहिँ उपयुक्त हुन्छ त भन्ने।
1: पक्कै पनि।
0: आजको यो कार्यक्रम सुनिसकेपछि एउटा कुरा चाहिँ मलाई स्पष्ट भयो, मेरो वालेटमा भएको इन्सुरेन्स कार्ड अथवा मेडिकेयर कार्ड हुनु मात्रै पर्याप्त चाहिँ नहुँदो रहेछ, त्यो कार्डले वास्तवमा के सुविधा दिन्छ भनेर पनि थाहा पाउनु त्यत्तिकै महत्त्वपूर्ण हुने रहेछ।
1: एकदमै। त्यसैले श्रोतावृत्त, यहाँहरू घरमा हुनुहुन्छ भने वा घर जाँदै हुनुहुन्छ भने घर पुगेपछि एउटा सानो काम गर्नुहोस्। आफ्नो मेडिकेयर, प्राइभेट हेल्थ इन्सुरेन्स वा ओएसएचसीको एप वा पोलिसी खोल्नुहोस् र 5 कुरा हेर्नुहोस्। 1, मेरो स्वास्थ्य बिमाले मलाई के कुरामा कभर गर्छ? 2, के कुरामा कभर गर्दैन? 3, यसको पर्खिनुपर्ने समय कति छ, अर्थात् यो सुविधा पाउनका लागि मैले कति समय पर्खिनुपर्ने भन्ने नियम छ कि छैन? 4, एक्सेस कति छ? र 5, कुनै पनि उपचार गर्दा मेरो खल्तीबाट आउट अफ पकेट कस्ट कति हुनसक्छ?
0: सायद आजको यो भलाकुसारीको सबैभन्दा उपयोगी गृह कार्य पनि त्यही हुनसक्छ, किनभने इन्सुरेन्स हुनु महत्त्वपूर्ण हुनसक्छ तर आफ्नो इन्सुरेन्स बुझ्नु त्योभन्दा पनि अझै महत्त्वपूर्ण कुरा छ। यही सन्देशका साथ आजको मेलबर्न चौतारीको स्वास्थ्य चेतना श्रृङ्खला यति नै। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला र आफ्नो स्वास्थ्य बिमा सम्बन्धी निर्णय गर्दा पनि बुझेर मात्र गर्नुहोला, किनकि मेडिकेयर, प्राइभेट हेल्थ इन्सुरेन्स, ओएचएससी, भिजा, ट्याक्स यी सम्बन्धी नियमहरू व्यक्तिगत परिस्थितिअनुसार फरक फरक हुन सक्छन् र समयसँगै परिवर्तन पनि हुन सक्छन्। फेरि पनि कार्यक्रम सुनिरहनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।
2: श्रोताबृन्द, आजलाई यिनै प्रस्तुतिहरूका साथै बिदा माग्ने बेला हुनै लागेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो आभार व्यक्त गर्दछौँ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3sia.org.au/chautarima गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव, सल्लाह, प्रतिक्रियाहरू कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। कार्यक्रमको अन्तमा सुन्छौ न्याप तिज 2026 प्रस्तुति दिन आउने अर्की गायिका दीपिका बायम्बुको स्वरमा रहेको गीत बालकृष्ण परियारले साथ दिनुभएको छ यस चर्चित गीतमा। यसैलाई श्रोताहरू समक्ष छाड्दै मेलबर्न चौतारीको आजको यो कार्यक्रमबाट हामीहरू कृतिका पौडेल, सरोजा श्रेष्ठ, प्रमोद सुवेदी, सुदीप श्रेष्ठ सँगै म लोक पनि आजलाई बिदा माग्दछौ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्रि। यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।